0: یہ آئی شرما جی
1: تو کیا دیکھتا ہی چلے
0: شرما جی یہ خیال آپ کو کیسے آیا کہ ہم گھر پہ نہیں ہیں؟
1: ارے دروازہ جو بند تھا.
0: بات دراصل یہ ہے کہ بہت تیز ہوا چل رہی ہے نا, کمرے میں دھول مٹی آنے لگی تھی, میں نے بند کر دیا.
1: بیٹا ایک بات اچھی طرح سے سمجھ لو, بند دروازہ ہوا کو تو روکتا ہی ہے, یہ کم وقت پڑوسی کو بھی روکتا ہے. اب اگر میں بند دروازہ دیکھ کر آگے نکل جاتا تو آپ لوگ ایک پڑوسی کی ملاقات سے محروم رہ جاتے. بولو رہ جاتے.
0: یہ تو بات ہے شرما جی.
1: لیکن آپ کو کیا, آپ پڑوسی کو تو کچھ سمجھتے ہی نہیں.
0: جی آپ کیا کہہ رہے ہیں؟
1: ارے اور کیا, آپ بس دونوں میاں بیوی ایک دوسرے میں ہی مگن رہتے.
2: श्रोते हो आपली लाडकी आकाशवाणी 99 वर्ष पूर्ण करून 100व्या वर्षात पदार्पण करते
3: आणि या निमित्तानं 23 जुलैला आकाशवाणी मुंबई आयोजित करत आहे एक विशेष सोहळा,
2: उत्सव नवचैतन्याचा. वर्षा भावे यांनी संगीतबद्ध केलेली बालगाणी सादर करतील कलांगणचे छोटे कलाकार.
3: पाऊस आणि प्रेमाची काव्य मैफिल रंगवतील मंदार चोळकर, यामिनी दळवी आणि रेशमा कारखाने.
2: मल्हार स्वरांची बरसात करतील गायिका अंकिता जोशी, बासरी वादक निनाद मुळावकर आणि संतूर वादक मंगेश जगताप.
3: गुरुवार दिनांक 23 जुलैला सायंकाळी 5 वाजता
2: स्थळ आहे रवींद्र नाट्य मंदिर प्रभा देवी.
3: प्रवेश निःशुल्क.
2: सर्व रसिक श्रोत्यांना हार्दिक निमंत्रण.
3: उत्सव नवचैतन्याचा.